0: میں اشتراک کی ضرورت پر بھی زور دیا. وزیراعظم نے عوام سے عوام کے درمیان تعلقات کو مستحکم بنائے جانے کی ضرورت کو بھی اجاگر کیا. جکارتا سے سندیپن داس گپتا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ارجمند علی خان.
1: وزیر اعظم مودی نے کہا کہ بھارت اور انڈونیشیا مشترکہ ورکنگ گروپ طریقہ کار کے ذریعے انسداد دہشت گردی کے لیے قریبی طور پر مل کر کام کر رہے ہیں.
2: آتنکواد جیسے وشیوں پر بھارت اور انڈونیشیا دونوں کی ایک رائے رہی ہے. پچھلے ورش پہلگام میں جب جدھنیہ آتنکوادی حملہ ہوا, انڈونیشیا تب بھارت کے ساتھ مضبوطی سے کھڑا رہا. میں اس کے لیے راشٹرپتی پربوو اور آپ سبھی کا آبھار ویکت کرتا ہوں. ہمارے دونوں دیش کاؤنٹر ٹیررزم پر جوائنٹ ورکنگ گروپ کے مادھیم سے ساتھ کام کر رہے ہیں.
1: بعد میں وزیر اعظم نریندر مودی نے کہا کہ بھارتی معیشت عالمی ترقی میں ایک اہم رول ادا کر رہی ہے. آج شام انڈونیشیا کے جکارتا میں وہاں آباد بھارتی برادری سے خطاب کرتے ہوئے جناب مودی نے کہا کہ حکومت ریفارم، پرفارم اور ٹرانسفارم کے منتر پر کام کر رہی ہے. انہوں نے زور دے کر کہا کہ بھارت ایک ارب سے زیادہ خوابوں کو پروان چڑھانے والا ملک ہے.
2: آج بھارت کی ارتھ ویوستھا دنیا کی گروتھ کو ڈرائیو کرنے میں بڑی بھومیکا نبھا رہی ہے. جب دنیا پر کورونا کا اتنا بڑا سنکٹ آیا تو بھی بھارت کی ارتھ ویوستھا ٹھپ نہیں پڑی. جب ویسٹ ایشیا کا اتنا بڑا سنکٹ چل رہا تھا تب بھی بھارت کی اکانومی تھمی نہیں. بھارت کی گروتھ میں جو سپیڈ اور سکیل ہے اس کو ایک لائن میں بتانا ہو تو میں کہوں گا 1.4 بلین ایسپریشنز ان موشن.
1: وزیر اعظم مودی کو آج ایک رسمی تقریب کے دوران انڈونیشیا کے صدر پربوو سبیانتو سے انڈونیشیا کے اعلی ترین شہری اعزاز دا بنتانگ آدی پورن سے سرفراز کیا گیا. وزیر اعظم مودی نے اس اعزاز کے لیے تشکر کا اظہار کیا اور اسے بھارت کے عوام کو وقف کیا.
2: سب سے پہلے میں اس گرم جوشی بھرے سواگت کے لیے اپنے متر پریزیڈنٹ پربوو کو ان کا ہردے سے آبھار ویکت کرتا ہوں اور آج ان کے آتمیتا بھرے نمنترن پر انڈونیشیا کی یاترا کرتے ہوئے مجھے بہت خوشی ہو رہی ہے. آج صبح مجھے آدر کے ساتھ انڈونیشیا کا سروچ سمان دیا گیا ہے. یہ سمان کوٹی کوٹی بھارت واسیوں کا ہے, انڈونیشیا کے لوگوں کی بھاوناؤں کا ہے.
1: سڑک ٹرانسپورٹ اور شاہراہوں کے مرکزی وزیر نتن گڈکری نے آج کہا ہے کہ ایتھنول کی آمیزش کا پروگرام سائنسی طور پر ایک تصدیق شدہ پہل ہے جس سے اہم اقتصادی اور ماحولیاتی فائدے حاصل ہو رہے ہیں. نئی دلی میں وکست بھارت کانکلیو سے خطاب کرتے ہوئے جناب گڈکری نے توانائی کی یقینی فراہمی, حصول یابی اور زیر زمین ایندھن کی درآمدات پر انحصار کو کم کرنے کے لیے متبادل بایو ایندھن کو فروغ دیے جانے کی ضرورت پر زور دیا. وزیر موصوف نے کہا کہ متبادل ایندھن کے زیادہ استعمال سے آلودگی میں کمی آئے گی, ایندھن کی درآمدات کم ہوگی, دیہی علاقوں میں روزگار کے مواقع پیدا ہوں گے اور کسانوں کی آمدنی میں اضافہ ہوگا. جناب گڈکری نے 14 کلومیٹر طویل زوجیلا ٹنل, جموں کشمیر کوریڈور میں 36 سرنگوں, کیدارناتھ روپ وے سمیت اہم پروجیکٹوں اور کشمیر سے کنیا کماری تک وسعت پا رہے سڑک رابطے کو بھی اجاگر کیا جن سے ملک میں کنیکٹیویٹی مستحکم ہو رہی ہے اور ترقی کی رفتار بڑھ رہی ہے. انہوں نے مزید کہا کہ سیاست سماجی و اقتصادی تبدیلی کی خاطر ایک اہم طریقہ کار ہونا چاہیے. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. مرکزی وزیر داخلہ امیت شاہ نے آج دلی میں ایک پیڑ ماں کے نام مہم کے تحت 70 لاکھ پودے لگانے کے مشن کا آغاز کیا. اس پہل کا مقصد قومی راجدھانی میں نباتیاتی رقبے میں اضافہ کرنا ہے. اس موقع پر خطاب کرتے ہوئے جناب شاہ نے کہا کہ اس پہل کا مقصد دلی کے ماحولیات کو بدلنا ہے. انہوں نے کہا کہ دلی حکومت نے اس سمت میں مثبت اقدامات کیے ہیں اور 5000 ہیکٹیئر رقبے کو جنگلاتی زمین قرار دیا ہے. جناب شاہ نے کہا کہ مرکزی حکومت اور دلی حکومت نے اگلے 4 سال کے دوران 6300 ہیکٹیئر گرین رج رقبے کو جنگلاتی زمین کے طور پر تیار کرنے اور اس کا تحفظ کرنے کا عزم کیا ہے.
3: ریچ کے اندر 70 سے زیادہ تالاب بھی ہوں گے, چھوٹے چھوٹے ریسٹورنٹ بھی ہوں گے اور یہاں پر जितनी भी हमारी आर्कियोलॉजी की संरचनाएं हैं उसको भी हम सुरक्षित करेंगे।
1: जनाब शाह ने आज 300 इलेक्ट्रिक बसों का भी आगाज किया। इस मौके पर इजहार ख्याल करते हुए दिल्ली की वजीर आला रेखा गुप्ता ने कहा कि दिल्ली हुकूमत राजधानी को सरसब्ज, साफ सुथरी और ज्यादा पायदार बनाने की समत में काम कर रही है। इस तकरीब में माहौलियात, जंगलात और आबो हवा की तब्दीली के मरकजी वजीर भूपेंद्र यादव, दिल्ली के लेफ्टिनेंट गवर्नर तरनजीत सिंह संधू और दीगर सरकर्दा शख्सियात मौजूद थीं। ज़राअत के मरकजी वजीर शिवराज सिंह चौहान ने आज प्रगति प्रोजेक्ट का आगाज किया, जिसका मकसद 20 लाख किसानों और 20,000 से ज्यादा जरई कारोबारियों को बाइख्तियार बनाना है। नई दिल्ली में मीडिया से बात करते हुए जनाब चौहान ने विकसित भारत के नजरिए को हासिल करने के लिए ज़राअत खुशहाल गांव और खुशहाल किसान बनाने की जरूरत पर जोर दिया। वजीर ज़राअत ने मजीद कहा कि हुकूमत ने प्रगति प्रोग्राम के तहत 26,000 छोटे ज़रई कारोबारियों को तरबियत देने का फैसला किया है।
4: प्रधानमंत्री जी के विजन के कारण भारत की कृषि तेजी से बदल रही है। विकसित भारत के लिए विकसित कृषि, समृद्ध गांव, समृद्ध किसान, उसमें सरकार अपने सारे प्रयत्न कर रही है, लेकिन सरकार के साथ अगर बाकी संगठन भी जुड़ते हैं तो काम और तेजी से आगे बढ़ता है। और प्रगति कार्यक्रम के अंतर्गत ये तय किया है कि अभी तक 26,000 कृषि उद्यमी ट्रेंड करके छोटे छोटे कृषि उद्यमी इन्होंने तैयार किए हैं, जो एक गाँव में काम करते हैं और गाँव की कृषि को बदलने के लिए 100-200 किसान को साथ जोड़ते हैं।
1: देही तरक्की के वजीर शिवराज सिंह चौहान ने आज नई दिल्ली में राजस्थान के वजीर आला भजन लाल शर्मा के साथ एक मीटिंग की, ताकि रियासत में विकसित भारत जी राम जी और दीगर देही तरक्याती प्रोग्रामों के नफाज का जायजा लिया जा सके। उन्होंने ग्राम सभा की जेर क्यादत मंसूबों में अवामी फंड्स के शफाफ इस्तेमाल और ग्राम चौपाल मॉडल की पेशरफ का भी जायजा लिया, जिससे देही इलाकों में रोजगार पैदा करने में तेजी लाने में मदद मिलेगी। मीटिंग के दौरान जनाब चौहान ने बताया कि विकसित भारत जी राम जी के तहत अब तक राजस्थान को 445 करोड़ रुपए जारी किए जा चुके हैं, जिनमें से तकरीबन 200 करोड़ रुपए इस्तेमाल हो चुके हैं। केरलम में आज शदीद बारिश के बाद वायनाड जिले के कल्लाड़ी के करीब एक जेर जमीन सुरंग की तामीर के दौरान मिट्टी के तोड़े खिसकने से 3 लोगों की मौत हो गई। जेर जमीन फंसे 9 मजदूरों को बचा लिया गया है और उन्हें मैपाडी के सरकारी मेडिकल कॉलेज और अस्पताल मुंतकिल कर दिया गया है। दीगर 6 मजदूर अब भी लापता हैं और इनके मलबे के नीचे फंसे होने का खदशा है। फायर और बचाव खिदमात और कुदरती आफात से निपटने की एजेंसियों की टीमों के जरिए बचाव कार्रवाइयां जारी हैं। भारतीय महकमा मौसमियात IMD ने आइंदा 3 से 4 रोज के लिए दिल्ली, हरियाणा, चंडीगढ़, पंजाब, हिमाचल प्रदेश, उत्तराखंड, बिहार, उत्तर प्रदेश, केरलम, माहे, जम्मू कश्मीर और लद्दाख में शदीद बारिश की पेशगोई की है। जनूब मगरबी मानसून आज गुजरात के बकिया हिस्सों और राजस्थान और हरियाणा के कुछ और हिस्सों की जानिब मजीद बढ़ गया है। तफसील हमारे नामा निगार से।
5: IMD ने इस माह की 13 तारीख तक शदीद से बहुत शदीद बारिश के साथ साथ जैली हिमालयाई मगरबी बंगाल और सिक्किम में कहीं कहीं इंतहाई शदीद बारिश के लिए रेड अलर्ट जारी किया है। मौसमियात की एजेंसी ने अरुणाचल प्रदेश, आसाम, मेघालय, साहिली कर्नाटक, गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, मध्य प्रदेश और जुनूबी अंदरूनी कर्नाटक में इस माह की 13 तारीख तक शदीद से बहुत शदीद बारिश की पेशगोई की है। गुजरात, कर्नाटक, तमिलनाडु, पुडुचेरी, कारेकल और तेलंगाना में आइंदा पीर के रोज तक तेज हवाओं के साथ बारिश होने का इम्कान है। दिल्ली से ईशानी यादव की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं तनवीर।
1: जम्मू कश्मीर में डोडा जिले के ठाठरी इलाके में आज अलसुब बादल फटने के बाद हुई शदीद बारिश के सबब कई मकानात और दुकानों को नुकसान पहुंचा है। हमारे नामा निगार ने बताया कि किसी जानी या माली नुकसान की कोई इत्तला नहीं है। लेफ्टिनेंट गवर्नर मनोज सिन्हा ने कहा कि उन्होंने सूरत हाल का जायजा लेने के लिए डिप्टी कमिश्नर डोडा से बात की है और जिला इंतजामिया को मुतासरा कुनबों को फौरी राहत और इमदाद पहुंचाने की हिदायत दी है। जम्मू कश्मीर में श्री अमरनाथ जी यात्रा ने आज उस वक्त बड़ी हुसूलियाबी हासिल की जब सालाना यात्रा के 5वें दिन पवित्र गुफा के दर्शन करने वालों की तादाद 1 लाख से तजावुज कर गई। हमारे नुमाइंदे ने बताया कि आज सपहर 3 बजे तक 20,537 यात्रियों ने गुफा के दर्शन कर लिए हैं। وزیر خارجہ ڈاکٹر جے شنکر نے آج کہا ہے کہ بھارت بحرین اشتراک لگاتار وسعت پا رہا ہے۔ ڈاکٹر جے شنکر نے آج شام بحرین کا اپنا دو روزہ دورہ مکمل کر لیا۔ اپنے دورے میں وزیر خارجہ نے بحرین کے نائب وزیر اعظم خالد بن عبداللہ الخلیفہ کے ساتھ مختلف شعبوں میں بھارت بحرین دو طرفہ تعاون کو آگے بڑھا